0: इएमआईमा।
1: आइमी रमेशबाट पैसा पठाउँदा 6% सम्म थपिक क्याशब्याक र Samsung स्मार्टफोन्स किन्दा बोनस र एन्टर डेटा पनि।
0: Samsung साथमा रमेशमा बेनिफिट।
2: शर्त तथा नियमहरू लागू हुने छन्।
3: It's got to be worth at least a million hits on YouTube.
4: You can see it on YouTube if you want.
5: Really?
6: Oh, I'm in.
5: Are you crazy? Are you crazy?
6: Are you crazy?
7: Who the hell are you guys?
8: Hits FM 91.2 hits you where it matters.
9: Hits FM 91.2.
8: हाम्रो YouTube channel मा जानुस, वीडियो हरु हेर्नुस, अनि मन परे, subscribe पनि गर्नुस.

घरमै बसी बोर हुनुभयो? केही छैन, हामी छौँ नि। नमस्ते, म गायिका स्मिता दाहाल, सुनिरहनु होला 97.2।

0: समयमा
1: रमेशबाट पैसा पठाउँदा 6% सम्म खल्ती क्याशब्याक र Samsung स्मार्टफोन किन्दा बोनस र एन्टर डेटा पनि
0: Samsung साथमा रमेशबाट
2: बेनिफिट शर्त तथा नियमहरू लागू हुनेछन्

0: आइमिरमेट बाट पैसा पठाउँदा 6% सम्म खल्ती क्याशब्याक र Samsung स्मार्टफोन किन्दा बोनस र एन्टर डेटा पनि
1: Samsung साथमा रेमिट
2: बेनिफिट शर्त तथा नियमहरू लागू हुनेछन्।